नमाय हाय रमाय नमस्ते हरेक मंगलबार साँझको 6:30 बजे प्रसारण हुने ओट्यागो एक्सेस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म टीका कौशिकको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन. आज मंगलबार ईस्वी सन् 2026 मे 12 तारिक, तदनुसार विक्रम सम्बत 2083 वैशाख 29 गते. यो हो कार्यक्रम हाम्रो आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटिजले. कार्यक्रम हाम्रो आवाज ओट्यागो एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मंगलबार न्युजिल्यान्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने गर्दछ र पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ. यसका अलावा कार्यक्रम हाम्रो आवाज मानवटु पिपल्स रेडियो 900 एएमबाट हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ. कार्यक्रम हाम्रो आवाजमा आज सुन्नुहुनेछ साङ्गीतिक कार्यक्रम र साथमा छोटो टिप्पणी पनि गर्नेछु र आजको सन्दर्भ रहेको छ अन्तर्राष्ट्रिय नर्स दिवस, यानि कि 12 मेलाई अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा लिइन्छ. आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् हामी नेपालीमा यसलाई स्वास्थ्य परिचारिका भनेर भन्ने गर्छौँ, यो पेसाको सुरुवात गर्ने र नयाँ उचाइ थप्ने महान नर्स फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ. आउनु श्रोताहरू, म टिप्पणी पछि जोड्ने नै छु तर थालनी गरौँ नर्सहरूप्रति समर्पित यो गीत. हामी नर्स जसलाई स्वर भर्नुभएको छ मीना कार्कीले भने रचना तथा सङ्गीत रहेको छ राजकुमार बगरको.

श्रोताहरू, यहाँले भर्खरै सुन्नुभयो निकै नै मिठो गीत। फेरि म प्रसङ्ग जोड्दैछु फ्लोरेन्स नाइटिङ्गल, जसले नर्सिङ अर्थात् परिचारिकाको पेसालाई जन्म दिनुभयो। उहाँलाई फ्लोरेन्स नाइटिङ्गल नाम भन्दा पनि उहाँको उपाधि जुन टाइटल छ अ लेडी विथ अ ल्याम्प, यसको जन्म कसरी भयो त्यसको बारेमा पनि म छोटो चर्चा गर्नेछु। फ्लोरेन्स नाइटिङ्गललाई अ लेडी विथ अ ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुक्की या भनौँ लालटिन बोकेर हिँड्ने महिला। अब यसको समयको कुरा गर्दाखेरि हामी क्रिमियन वारसँग जोडिनु पर्ने हुन्छ, जसलाई हामीले लिन्छौँ इस्वी सन 1853 1856। अक्टोबर 1853 क्रिमियन वार भएको थियो, अर्थात् यो लडाईँमा एकापट्टि रसिया र अर्कोपट्टि फ्रान्स, ओटोमन इम्पायर, युके, सार्डिनिया। जब क्रिमियन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात र खटिएका सैनिकहरूले फ्लोरेन्स नाइटिङ्गललाई सम्मानका साथ लेडी विथ अ ल्याम्प भनेर उपाधि दिएका थिए। रातिको समयमा उनी टुक्की अर्थात् लालटिन बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स हुन्। बेलायतको लन्डन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कुल स्थापना पनि गरेकी छिन्, जुन गैर नाफामूलक ढङ्गमा आजसम्म सञ्चालनमा छ। त्यति बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भने अस्पतालमा सरसफाइका कुराहरूमा त्यति ध्यान दिइँदैनथ्यो भने स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए। तसर्थ फ्लोरेन्स नाइटिङ्गलले अस्पताललाई सरसफाइ राख्ने अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई ल्याएकी हुन्। फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे 12 नर्स दिवस मनाइने गरिन्छ। नर्स पेसालाई शताब्दीबाटै संसारभरिका मान्छेहरूले अत्यन्तै महत्त्वका साथ सम्मानित पेसाको रूपमा हेर्ने गरेका छन्। नेपालमा नर्सिङको इतिहास कसरी आयो र कहाँसम्म पुगेको छ भन्ने कुरा छोटो चर्चा गर्नेछु। तपाईँ अनुमान गर्न सक्नुहुन्छ यदि नर्स बिनाको अस्पताल कतै सञ्चालन हुन सक्छ। सन् 1947 वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम

एका केही औंलामा गन्न सक्ने व्यक्तिहरु मात्रै थिए। वीर अस्पतालको इतिहास पल्टाउँदा त्यतिबेला ड्रेसिङ लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे। नर्सिङको नेपाली इतिहास विक्रम सम्वत 2013 सालबाट सुरु भएको देखिन्छ, जबकि केही नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए। राणा शासनकालमा सम्भ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङको महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ। यसै क्रममा चारजना नेपाली चेलीहरू विद्यावती कंसकार, राधादेवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहाबादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ। त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा चार वर्षभन्दा बढी लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ। आज गल्ली पिछेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ। सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङप्रतिको आकर्षण बढ्दै गइरहेको छ। नर्सिङ पेसामा अचम्मको कुरा के छ भने यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्। केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा त्यति आकर्षित नभएको पाइएको छ। सायद माया, स्नेह अनि करुणाले भरिएको यो व्यवसायमा महिलाको उपस्थिति नै उत्तम लागेको हुन सक्छ। नेपालमा पनि नर्स अध्ययन गर्ने अनि काम गर्ने पेसाकर्मी दिदीबहिनीहरूको संख्या बढ्दो छ। बिरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरूलाई पछ्याउँदै आत्मसात गर्न सकेको पाइन्छ। फ्लोरेन्सका पाइलाहरूलाई पछ्याउँदै धेरै नेपाली चेलीहरू नर्स बन्न ललायत हुनुहुन्छ। यो थियो श्रोताहरू छोटो नेपालमा नर्सिङ इतिहासको विकासक्रम मैले राखे। अब म राख्दैछु एउटा अर्को छोटो साङ्गीतिक खुसेली। ए बाबा मलाई नर्सिङ पढाइदेऊ, जसलाई स्वर रूप भर्नुभएको छ रचना रिमालले भने हरिप्रसाद भूषालको रचना, सङ्गीत गोविन्द अनेकको रहेको छ।

यहाँले भर्खरै सुन्नुभयो, निकै नै मिठो गीत, ए बाबा मलाई नर्सिङ पढाइदियो। नेपालको नर्सिङ विकास क्रमको छोटो चर्चालाई मैले यहीँ राखेँ। अब म न्युजिल्यान्डमा नर्सिङ इतिहासको विकास कसरी भएको छ त्यसको पनि म छोटो टिप्पणी गर्नेछु। न्युजिल्यान्डमा नर्सिङ सेवा उपनिवेश कालदेखि नै अनौपचारिक र हेरचाहबाट विकसित भई 20 शताब्दीको सुरुवातसम्ममा आइपुग्दा पूर्ण व्यावसायिक र व्यवस्थित भएको पाइन्छ। विशेष रूपमा न्युजिल्यान्डले सन् 1901 विश्वको पहिलो नर्स दर्ता ऐन पारित गर्यो र एलन डफर्टीले 1902 पहिलो दर्ता प्राप्त गरेर नर्स बनिन्, जसले नर्स पेसाको प्रशिक्षणको बाटो खोल्यो। न्युजिल्यान्डमा 19 शताब्दीतिर नर्सिङ एउटा अनौपचारिक र घरेलु किसिमको सेवा रूपमा लिइन्थ्यो। प्राय परिवारका सदस्य वा अस्पतालमा औपचारिक प्रशिक्षण नभएका व्यक्तिहरूले आजको नर्सिङ सेवा प्रदान गर्ने गर्दथे। सन् 1901 नर्सहरू दर्ता गर्ने ऐन आयो र यसले तोकिएका व्यावसायिक मानकहरू पार गर्दै ग्रेस निल नामकी नर्सले यसलाई औपचारिक शिक्षण व्यवस्था स्थापना गर्ने पहल गर्नुभएको थियो। सन् 1900 प्रारम्भतिर जिल्ला नर्सिङ सुरु भयो। सार्वजनिक स्वास्थ्य र ग्रामीण क्षेत्रका माओरीको हेर विचारमा केन्द्रित, जसको अगुवाई नर्स माउड र नर्स अकेनेही हेई जस्ता नर्सहरू क्वालिफाइड नर्सको रूपमा देखा परे। पहिलो विश्वयुद्ध र महामारीका दौरानमा 550 भन्दा बढी नर्सहरू विदेशमा सेवा गर्न गएका थिए र नर्सिङ कर्मचारीले 1918 गम्भीर इन्फ्लुएन्जा महामारी व्यवस्थापन गरेको रेकर्ड पाइन्छ। न्युजिल्यान्डमा नर्सको व्यावसायिक सङ्गठनहरू कसरी विकास भयो त? हालको न्युजिल्यान्ड नर्सेस अर्गनाइजेसन सन् 1905 सुरु भएको थियो, जसले पेसागत समर्थनबाट विकास गर्दै सशक्त औद्योगिक सङ्घमा रूपान्तरण हुँदै सन् 1960 दशकसम्म आइपुग्दा 40 घन्टे कार्य सप्ताह र राम्रो पारिश्रमिक हुनुपर्ने व्यवस्था भयो। आजका रेजिस्टर्ड नर्स प्रणाली यही आधारमा चलिरहेको छ। सन् 1970 1980 नर्सिङ शिक्षा अस्पतालमा आधारित प्रायोगिक शिक्षाबाट सञ्चालन हुने गर्दथ्यो, तर पछि आएर यसलाई टर्सरी शिक्षाको रूपमा पोलिटेक्निक तथा विश्वविद्यालय अन्तर्गत शिक्षण गर्ने र तालिम दिने पद्धतिमा सारियो। सन् 2000 नर्स प्र्याक्टिसनरको भूमिका सृजना भयो, जुन अहिले पनि मान्यता प्राप्त र लोकप्रिय छ। श्रोताहरू, यहाँहरूले भर्खरै सुन्नुभयो न्युजिल्यान्डमा नर्सिङ करियरको, नर्सिङ प्रणाली अथवा नर्सिङ इतिहासको संक्षिप्त टिप्पणी। फेरि एउटा हिन्दी भाषाको नर्सिङ सम्बन्धित गीत म यहाँ राख्दैछु। शीर्षक रहेको छ हम रक्षक हैं, जसलाई रचना तथा संगीत गर्नुभएको छ।

0: श्रोताहरू यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो आवाज उताको एक्सेस रेडियो 105.4 मेगाहर्ज तथा मानवटु पिपल्स रेडियो 999 AM। फ्लोरेन्स नाइटिङ्गेल एउटा यस्तो नाम हो, नर्स पेसामा उहाँको अत्यन्तै ठुलो योगदान र लगाव थियो। क्रिमिया युद्धमा एकजना घाइते सैनिकले फ्लोरेन्स नाइटिङ्गेलको बारेमा एउटा कविता लेखेका थिए। त्यो कविताको सानो पङ्क्ति अङ्ग्रेजी र नेपालीमा रूपान्तर गरेर म यहाँ वाचन गर्नेछु। उनले लेखेको अङ्ग्रेजी कविताको पङ्क्ति यस्तो छ: लो, इन द्याट हाउस अफ माइजरी अ लेडी विथ अ ल्याम्प आई से पास थ्रु द ग्लिमरिङ ग्लुम। यसलाई नेपालीमा रूपान्तरण गर्दा, त्यस दर्दनाक र पीडा भरिएका घरभित्र टुकी समातेकी एकजना महिला म सधैँ देख्दथे। चित्का भित्रका वेदना सुन्दै र माया बाँड्दै नर्सिङ पेसाको सबैभन्दा ठुलो पदवी चाहिँ फ्लोरेन्स नाइटिङ्गेललाई मान्न सकिन्छ। यस अर्थमा फ्लोरेन्स नाइटिङ्गेल हरेक नर्सको प्रेरणाकी स्रोत हुन्। श्रोताहरू, म कार्यक्रमको अन्त्यतिर आइसकेको छु र जाँदा जाँदै यो एउटा कविता हो, म नर्स हो छोड्दै आजको कार्यक्रमबाट बिदा हुनेछु। जाँदा जाँदै हाम्रो आवाजका प्रायोजक कनेक्टिङ कल्चर र यो आवाज तरङ्गित गराउने ओट्याको एक्सेस रेडियोलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी उपलब्ध गीत सङ्गीतका सम्पूर्ण कलाकारहरूलाई पनि मुरी मुरी धन्यवाद भन्दै आउँदो मङ्गलबार साँझ 6:30 बजे फेरि भेट्ने बाजाका साथ प्राविधिक मित्र जेफ र म टिका कौशिक उजेल हुने नै छौँ। नमस्ते, शुभरात्रि, क्या पाइ तेपो काकिते अनुकोय।
1: कामको चापले आफ्नै फोक्सो निसासिँदा बिरामीको फोक्सो सुन्न स्टेथोस्कोपको पासो मलाई हो, म नर्स हो। यतिका वर्ष हस्पिटलमा प्र्याक्टिकल गरेर पनि मलाई पढाइ सक्ने बित्तिकै जागिर दिन एम प्र्याक्टिकल भयो रे। विश्वबाटै दासत्व हटे पनि मेरो श्रमलाई दास बनाउने र बिना पैसा भोलुन्टियर गराउने सिस्टम कहिले जाने। यतिका नर्स उत्पादन भइरहँदा सम्मानका साथ उचित तलब पाएर जागिर मैले कहिले खाने। हो, म नर्स हो। त्यही नर्स जसलाई यो सामाजिक सञ्जालमा असामाजिक तरिकाले दिनहुँ ट्रोल र जोक्सको शिकार बनाइन्छ। म स्वीकार छु कि सबै नर्स नम्र छैनन् र सबै रुखापन त छैनन् नि, किन सिङ्गो पेसामा नै छुच्चा नर्सको ट्याग खनाइन्छ। हो, म नर्स हो। त्यही नर्स जो बन्न सायद देख्नेहरूलाई सजिलो लाग्दो हो, तर उनीहरू के जान्दा हुन् मेरो मस्तिष्कमा मैले लुकाएका किताबी अक्षर भन्दा ठुला तनावहरू, मेरो चिटिक्क परेको युनिफर्म, सम्मिएको चुल्ठो अनि ओठको भ्रमक मुस्कानले नदेखाउने गहिरा भावहरू। तिनीहरू के जान्दा हुन् मेरी आमाले वर्षौंदेखि उही पुरानो धोतीले काम चलाएको, मेरा बाबाले यसपालि पनि मेरो फी तिर्न नपुग्ला भने नयाँ ज्याकेट किनेर देख्छन् त मेरो चम्किलो कोट, देख्दैनन् आफ्नो कोटमा बुढेसकालको जङ पलाएको। म नर्स हो। हो, म नर्स हो। मेरै देशमा मेरो श्रमको उचित सम्मान नभएको देख्ने कमै छन्। छन् त म विदेशीकोमा पिआर ग्रिन कार्डवाला ट्रोल बनाउनेहरू, आफ्नो आङ्को भैँसी नदेखि अर्काको आङ्को जुम्रा देखेर व्यर्थको उत्सव मनाउनेहरू। म भन्दिनँ मलाई रेस्पेक्ट दियो, त्यो त म आफ्नै व्यवहारले कमाउने हो, तर मेरो कार्यक्षेत्र कार्य गर्न योग्य बनाउने जिम्मेवारी त राष्ट्रले पो समाउने हो। म नर्स हो। हो, म नर्स हो। सायद अरूका लागि चाडबाड दसैँ तिहारमा